0: بعد نے گلاسکو میں اختتامی تقریب کے دوران 2030 دولت مشترکہ کھیلوں کی میزبانی کے حقوق باضابطہ طور پر حاصل کیے۔ اب خبریں تفصیل سے۔ وزیراعظم نریندر مودی نے کل نئی دلی میں نشہ مکت یووا وکست بھارت سنکلپ ابھیان کا ورچوئل وسیلے سے آغاز کیا۔ اپنے خطاب میں وزیراعظم نے کہا کہ وکست بھارت بننے کے لیے بنیادی طور پر ضروری ہے کہ ملک کے نوجوانوں کو جسمانی طور پر چست درست، دماغی طور پر مضبوط اور پورے اعتماد ہونا چاہیے، اور نوجوانوں کو ہمیشہ نشیلے مادوں سے دور رہنا چاہیے اور ایک صحت مند طرز زندگی اپنانا چاہیے۔
1: وکست بھارت سنکلپ ابھیان کے لیے نشہ مکت یوا، اس موومنٹ کا نام ہی اس کے سنکلپ کو سپشٹ کرتا ہے، کیونکہ آج جب دیش نے وکست بھارت کا لکشیہ طے کیا ہے تو اس کے لیے آوشک ہے دیش کا یوا تن سے سوستھ ہو، من سے سوستھ ہو، آتم وشواس سے بھرپور ہو اور ڈرگز جیسی گھاتک عادت سے ہمیشہ ہمیشہ دور ہی رہے، دور ہو، یہی اس ابھیان کا اُدیش ہے۔
0: منشیات کی روک تھام سے متعلق 100 ہفتے کی ملک گیر مہم کے خاکے کا ذکر کرتے ہوئے جناب مودی نے تفصیل سے بتایا کہ آنے والے ہر اتوار کو فن، ثقافت، کھیل اور دھیان پر مبنی مخصوص سرگرمیاں منعقد کی جائیں گی تاکہ نئے شرکا کی مسلسل دلچسپی برقرار رہے اور زیادہ سے زیادہ لوگ اس میں شامل ہوتے رہیں۔ انہوں نے کہا کہ آئندہ 100 اتوار نشے سے پوری طرح پاک بھارت کی سمت میں مکمل طور پر 100 مضبوط قدم بن جائیں گے۔
1: آنے والے 100 سپتاہ تک لگاتار ایسے ہی آگے بڑھے گا۔ ہر رویوار کلا، سنسکرتی، سپورٹس، میڈیٹیشن، ادھیاتم اور سیوا سے جڑی گتیویدھیاں ہوگی۔ نشہ مکتی کا سندیش نئے لوگوں تک پہنچے گا۔ آنے والے 100 رویوار نشہ مکت بھارت کی دشا میں 100 مضبوط قدم ہوں گے، 100 مضبوط اسٹیپس۔
0: بہار، گجرات اور مدھیہ پردیش کے 3 اسمبلی حلقوں میں ضمنی چناؤ کے لیے ووٹوں کی گنتی شروع ہو گئی ہے، جس کے لیے مناسب انتظامات کیے گئے ہیں۔ بہار میں بانکی پور حلقے، گجرات میں منجل پور اور مدھیہ پردیش میں داتیا حلقے میں گزشتہ مہینے کی 30 تاریخ کو ووٹ ڈالے گئے تھے۔ ووٹوں کی گنتی آج صبح 8 بجے شروع ہوئی۔ سب سے پہلے پوسٹل بیلٹس کی گنتی کی جا رہی ہے۔ چناؤ کمیشن نے 3 ریاستوں میں ووٹوں کی گنتی کے عمل کو خوش اسلوبی سے یقینی بنانے کے لیے سیکیورٹی کے بھی پختہ انتظامات کیے ہیں۔ برکس ملکوں برازیل، روس، بھارت، چین، جنوبی افریقہ، مصر، ایتھوپیا، انڈونیشیا، ایران، سعودی عرب اور متحدہ عرب امارات کے اعداد و شمار کے قومی دفاتر این ایس او کے سربراہان کا اجلاس آج سے کل تک لکھنؤ میں بھارت کی صدارت میں منعقد ہوگا۔ تفصیل ہمارے نامہ نگار سے۔
2: بھارت کی برکس صدارت مرکزی موضوع استحکام، اختراع، تعاون اور پائیداری کی تشکیل سے عبارت ہے۔ برکس کے اعداد و شمار کے شعبے میں بھارت نے معیاری اعداد و شمار تبدیلی کا محرک کا موضوع اختیار کیا ہے، جو اعداد و شمار کے اعلی معیار، اختراع، معلومات کی مؤثر ترسیل اور عوام پر مرکوز شماریاتی نظام کے لیے بھارت کے پختہ عزم کی عکاسی کرتا ہے۔ اس اجلاس کا مقصد برکس کے کلیدی اعداد و شمار کو مزید مضبوط بنانا، قومی شماریاتی نظام میں اختراع اور اصلاحات کو فروغ دینا، اعداد و شمار کی اشاعت اور اعداد و شمار تک رسائی کو بہتر بنانا، نیز معاشی اور مختلف شعبوں سے متعلق اعداد و شمار کو مزید مستحکم کرنا ہے۔ اس کا مقصد اعداد و شمار سے متعلق معلومات کی اشاعت، شماریاتی نظام میں اختراع، نیز معلومات اور بہترین طریقہ کار کے تبادلے کے شعبوں میں باہمی تعاون کو مزید مضبوط کرنا بھی ہے۔ اجلاس کے ساتھ 2 نصف روزہ ضمنی پروگرام بھی منعقد کیے جائیں گے، جن میں انتظامی اعداد و شمار کی صلاحیتوں سے بھرپور استفادہ اور ترقی پذیر ڈیٹا ایکو نظام میں مصنوعی ذہانت اے آئی کے لیے تیاری جیسے موضوعات پر بھی تبادلہ خیال کیا جائے گا۔ لکھنؤ سے سشیل چندر تیواری کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ۔
0: صدر جمہوریہ دروپدی مرمو کا آج سے اوڈیشہ کا 3 روزہ دورہ شروع ہو رہا ہے۔ اپنے قیام کے دوران صدر جمہوریہ کٹک میں کری پالو جگد گرو یونیورسٹی کا افتتاح کریں گی اور کٹک، بھونیشور، برہمپور اور گنجم ضلعوں کے تپتا پانی میں تعلیمی، ثقافتی اور دیگر سرکاری پروگراموں میں شرکت کریں گی۔ پیش ایک رپورٹ۔
3: صدر جمہوریہ دروپدی مرمو اوڈیشہ کی اپنی آبائی ریاست کے 3 روزہ دورے کے سلسلے میں آج سے پہر भुवनेश्वर पहुंचेंगी। बाद में शाम को वो कटक के नजदीक बनारा में जगत गुरु कृपालु यूनिवर्सिटी का इफ्तिताह करेंगी। वो कल भुवनेश्वर से बहरामपुर तक एक खसूसी ट्रेन से सफर करेंगी और बाद में गंजम जिले में तप्ता पानी के लिए सड़क से रवाना होंगी, जहां वो माँ कंधुनी देवी मंदिर और शिव मंदिर में पूजा अर्चना करेंगी। मोहतरमा मुर्मू गोला बांधा में फौज के एयर डिफेंस कॉलेज में रात कयाम करेंगी। भुवनेश्वर और कटक में पुलिस की 40 पलटनों की तैनाती के साथ सिक्योरिटी के मुनासिब इंतजाम किए गए हैं। सदर जमहूरिया के दौरे के दौरान सिक्योरिटी के जबरदस्त इंतजाम को यकीनी बनाने के लिए बहरामपुर रेलवे स्टेशन, सदर जमहूरिया के सफर के रास्ते, तप्ता पानी मंदिर कॉम्प्लेक्स, फौज के एयर डिफेंस कॉलेज और दीगर मकामात को नो फ्लाई जोन करार दिया गया है। भुवनेश्वर से प्रकाश दास की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
0: लोकसभा में आज सुप्रीम कोर्ट के जजों की तादाद से मुतालिक तरमीम बिल 2026 पेश किया जाएगा। तवक्को है कि कानून और इंसाफ के मरकजी वजीर अर्जुन राम मेघवाल इस बिल को पेश करेंगे ताकि भारत के चीफ जस्टिस को छोड़कर सुप्रीम कोर्ट में जजों की मौजूदा तादाद 33 से 37 तक बढ़ाने के लिए सुप्रीम कोर्ट में जजों की तादाद से मुतालिक एक्ट 1956 में मजीद तरमीम की जा सके। इम्कान है कि वजीर खजाना निर्मला सीतारमन बैंकर बुक्स एविडेंस बिल 2026 पेश करेंगी। आदाद शुमार और प्रोग्रामों पर अमल दरामद के वजीर राव इंदरजीत सिंह इंडियन स्टैटिस्टिकल इंस्टीट्यूट 2026 पेश करेंगे। इसी दौरान राज्यसभा में बहुत छोटी छोटी और औसत दर्जे की सनतों की तरक्की का तरमीमी बिल 2026 आज पेश किया जाएगा। बहुत छोटी छोटी और औसत दर्जे की सनतों के मरकजी वजीर जीतराम मांझी बिल पेश कर सकते हैं। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। अमरीकी सर डोनाल्ड ट्रंप ने कहा है कि सालिसी करने वाले ममालिक के जरिए ईरान के साथ आज मुजाकरात होने वाले हैं। एयरफोर्स वन में सहाफियों से गुफ्तगू करते हुए जनाब ट्रंप ने तस्दीक की कि दोनों मुल्कों के दरमियान राबते और बातचीत के जराये सरगर्म हैं। सर ट्रंप ने बताया कि सऊदी अरब, मुत्तहद अरब अमारात, कतर और ईरान की सिफारती कोशिशों के नतीजे में उन्होंने इस बड़े हमले को रोकने का फैसला किया जो पहले मनसूबाबंदी का हिस्सा था। उन्होंने मजीद कहा कि आबनाए हुरमुस के इंतजाम व इंसराम के हवाले से एक मुआहदा तय पाने का इम्कान है, जबकि ईरान के जौहरी हथियारों से दस्तबरदार होने के बारे में भी एक मुफाहमतनामे तक पहुंचने की तवक्को है। इसराइली मीडिया की खबरों के मुताबिक खित्ते के सालिसी करने वाले ममालिक गुज़श्ता दस्तखत किए गए मुफाहमतनामे को दोबारा फाल करने की कोशिश कर रहे हैं ताकि इस अहम समंदरी गुजरगाह को 60 दिन तक बगैर किसी फीस के खुला रखा जा सके। उधर ईरानी सरकारी मीडिया ने भी इशारा दिया है कि ईरान और ओमान के दरमियान उस समंदरी राहदारी के इंतजाम के लिए मुश्तरक तरीके कार से मुतालिक मुजाकरात अपने आखिरी मरहले में हैं। पाकिस्तान के खैबर पख्तूनख्वा सूबे में कल अमन रैली के दौरान एक पुलिस स्टेशन पर हुए खुदकुश हमले में सिक्योरिटी के 5 अहलकारों समेत कम से कम 14 अफराद हलाक और दर्जनों लोग जख्मी हो गए। खुदकुश बम धमाके का वाकया उस वक्त पेश आया जब सवात पुरअमन रैली सवात जिले में कबल कस्बे के पुलिस स्टेशन से गुजर रही थी। किसी ग्रुप या फर्द ने फौरी तौर पर इस हमले की जिम्मेदारी कबूल नहीं की है। मध्य प्रदेश के उज्जैन में पवित्र सावन महीने की पहली पीर के मौके पर आज भगवान महाकालेश्वर की श्रवण यात्रा निकाली जाएगी। चंद्रमावलेश्वर के रूप में भगवान महाकाल की रिवायती पालकी निकाली जाएगी, जिससे अकीदतमंदों को उनके दर्शन का मौका मिलेगा।